0: ডিকশনারি। ডিকশনারি
1: السلام علیکم ڈکشنری میں بے کارکن میں ہیمنال دینی انگریزی لفظ کا اے لفظ کے دیوے ہیمانیا اے لفظ ہدا فوا انگریزی جملے کا اے جملے کے دیوے ہیمانا چیلنج
2: گنج ہوں
1: دس از اے نیو چیلنج
2: می آ گنج ہوں میں
1: ریسرچ
2: دراسا
1: ا ریسرچ اسٹڈی نیڈس ٹو بی ڈن ریگارڈنگ دس
2: मिकमा बेगतुं दिरासाय कुरंचे हे
1: हिस्ट्री
2: तारीख
1: लर्निंग मोल्डिवियन हिस्ट्री इज एन इंटरेस्टिंग थिंग
2: दिवे ही तारीख उंगेनुमकी शौक विरकमे
1: डिक्शनरी में बैग मियदु मिहिमनाल दिन तीन लफ्सकी चैलेंज गोंजे हुं रिसर्च दिरासा हिस्ट्री तारीख
0: डिक्शनरी Dictionary.